नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। बाढीमा क्षतिग्रस्त शिवसागर, सराईदेव, जोरहाट र गोलाघाट जिल्लाका जनतालाई भोलिदेखि 5 अगस्तभित्र ब्याङ्क एकाउन्टद्वारा 15,000 गरेर रुपियाँ प्रदान गरिनेछ। शिवसागर जिल्लाका 55,000, सराईदेव जिल्लाका 20,000, जोरहाट जिल्लाका 7,000 र गोलाघाट जिल्लाका 3,000 परिवारलाई यो धन लाभ गर्नेछन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो सामाजिक सञ्जालमा यो कुरालाई घोषणा गर्दछन्। उहाँले भन्छन् कि जिल्ला सराई चारवटाका अरुणोदय हिताधिकारीहरूले 2,500 गरी लाभ गर्नेछन्। मुख्यमन्त्रीले बाढीमा पीडित जनतालाई अघि बढाएको सहाय र आन्तर्गाँठोको कुरालाई उल्लेख गर्दै जिल्लाको बाढ परिस्थिति केही स्वाभाविक भएको छ तापनि घर फर्किने परिवेश भइहालेको छैन। यसबारेमा विवेचना गर्ने शिवसागर र सराईदेव जिल्लाका घरेलु बिजुली उपयुक्तहरूलाई 300 गरेर युनिट विद्युत राहत गरी दिने सिद्धान्त लिएको छ भनेर मुख्यमन्त्रीले जानकारी दिनुभएको छ। केन्द्रीय सरकारले असम सहित बाढीले प्रभावित राज्यहरूलाई उद्धार साथै सहाय अभियानको लागि राज्यिक दुर्योग पुँजीको केन्द्रीय सरकारको अंश हिसाबले 2,117,85,00,000 रुपियाँ पहिले नै खोलिदिएको छ। यो सो अनुसार केन्द्रीय सरकारको अंश अग्रिम किस्ती हिसाबले 2026-27 वित्तीय वर्षको निम्ति असमलाई 369,35,00,000, 2,00,000,000 अरुणाचल प्रदेशलाई 44,55,00,000 खोलिदिएको छ। केन्द्रीय गृह मन्त्रालयले प्रकाश गरे अनुसार बाढको लागि भएको क्षयक्षतिको मूल्याङ्कनको लागि असम र अरुणाचल प्रदेशलाई आन्तर मन्त्रालय पर्यायका केन्द्रीय प्रतिनिधि दल प्रेरण गरिएको छ। असमको बाढ परिस्थिति धेरै दुईपल्ट आन्तर मन्त्रालय पर्यायका केन्द्रीय प्रतिनिधि दल प्रेरण गरिएको छ भनेर मन्त्रालयले उल्लेख गर्दछन्। राज्य सरकारले बाढीको लागि खेतीको समय पार भइरहेको लागि धान खेती गर्न नसक्ने किसानहरूलाई अगाडिका नरिवल, कटर, ठुला बगडीका पुली, साथै तिल, माटीकलाई दाल, मसुर दाल, मगु दालको खेती गर्ने सुविधा गरिदिने भनेर जल

सिंचाई मन्त्री पीयूष हजारिकाले प्रकाश गर्दछन्। शिवसागरमा हिजो जलसिंचाई विभागका विषयवर्गहरूसित लामो पर्यालोचनाको अन्तरमा एउटा पत्रकार बैठकमा मन्त्रीले यो कुरा प्रकाश गरेका छन्। उहाँले भन्छन् कि किसान परिवारलाई बिउ वितरण गर्ने व्यवस्था गरिएको छ। मन्त्रीले भनेका छन् कि कृषि विभागले किसानहरूलाई जति सकिन्छ त्यति त्यस उद्देश्यले सबै गर्ने कुरालाई बताए। उहाँले 15 दिनको बीचमा शिवसागर जिल्लामा आइरहने कुरालाई पनि उल्लेख गरे। राज्यमा आजदेखि लोकपियलको पहिलो प्रजाइको कार्य सुरु भएको छ। यो सगणना प्रक्रिया आगामी 16 अगस्तमा समापन हुनेछ। डिजिटल पदक्षेपद्वारा लोकपियल 2027मा जनगणनाको जानकारी प्रत्येक नागरिकले आफ्नो सुविधाजनक समयमा अनलाइनद्वारा सबमिट गर्नु सुयोग लाभ गर्नेछन्। यो प्रक्रियामा 85,000 गणनाकारी विषय नियोग गरिएको छ। जनताले sesensus.gov.in पोर्टलमा गएर आफ्नो मोबाइल नम्बर व्यवहार गरेर ओटिपीद्वारा लगइन गर्नुपर्छ। प्रत्येक दिन बिहान 6 बजीदेखि मध्यरात्रिसम्म खुला रहने यो पोर्टलमा असमिया, अङ्ग्रेजी आदि लगायत 14 भाषामा नागरिकहरूले जानकारीहरू पूर्ति गर्न सक्छन्। उल्लेख छ कि नागरिकहरूले डिजिटल मानचित्रमा आफ्नो गृहको अवस्थान चिह्नित गर्नुपर्छ र यो तथ्य दाखिल गरे पश्चात सगणना परिचय सुरक्षित रूपले राख्नु प्रयोजन छ। लाभलिना बरगुहाईले गत रात्रि कमनवेल्थ गेम्सको महिला बक्सिङको 75 किलोग्राम ओजन शाखामा चाँदीको पदक अर्जन गरेर ओलम्पिक, एसियन गेम्स र कमनवेल्थ गेम्समा पदक अर्जन गरेकी देशको 6 महिला खेलुवे हिसाबले अभिलेख रचना गर्दछिन्। लाभलिनाले फाइनलमा अस्ट्रेलियाका ग्रिनिटी एमाउन्सको हातमा 4-1 फलाफलमा पराजित भई चाँदीको पदमा सन्तुष्ट हुनु परेको थियो। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपमणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट्स, साथै 101.6 मेगाहर्ट्समा। समय यसबेला दिउँसोको 3:22:39 भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई हाम्रो कार्यक्रममा फेरि एकपल्ट हार्दिक स्वागत छ। साथै आज मित्रता दिवसको सबैलाई हार्दिक मङ्गलमय शुभकामना छ। श्रोताबिन, कार्यक्रममा आउनुहोस् त। आज

सुनु उद्घुषकका छनौटे गीतहरूको कार्यक्रम यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनु कुन्ती मुक्तानको स्वरमा यो गीत। यस गीतको पूर्वै आउनुहोस् त अलिकति फ्रेन्डसिप डे यानि मित्रता दिवसको बारेमा केही दुई कुरा। मित्रताको यो दिवस अगस्त महिनाको पहिली आइतबार मनाइन्छ। यो दिवसलाई मित्रतामा समर्पित गर्नमा एउटा कहानी छ। भन्छन् एकपल्ट अमेरिकाको सरकारले एकजना व्यक्तिलाई मारिदिएका थिए र यो व्यक्तिको एकजना साथी यानि मित्र थिए जसले आफ्नो मित्रको मृत्युको दुःखमा आत्महत्या गरेका थिए। उनीहरूको मित्रताको गहराईलाई सम्मान दिएर 1935 अमेरिकामा यो दिन मित्रताको नाममा गरिदिएको थियो। यसै गरी फ्रेन्डसिप डे मनाउने सुरुवात भयो। आज फ्रेन्डसिप अर्थात् मित्रताको दिवसमा सबै दुनियाँमा मनाइन्छ र यादको सायद कोही व्यक्ति छैनन् जसको कुनै मित्र छैनन्। मित्र नै यस्तो एउटा रिश्ता हो जसलाई व्यक्ति आफूले आफ्नो मर्जीले चुनाव गर्न सक्छ। श्रोताबिन त्यसै गरी हामी पनि हजुरहरू सबैलाई आफ्नो आफ्नो एक न्यानो मित्रको सम्झनामा र मित्रता दिवसको आज धेरै धेरै शुभकामना टक्राउँदैछु। श्रोताबिन आउनुहोस् त उद्घुषकको मनपर्ने गीतको कार्यक्रममा यो पहिलो गीत सुनौ कुन्ती मुक्तानको स्वरमा।

श्रोताहरूले उद्घोषकले मनपर्ने गीतको कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन यसै कार्यक्रममा आउनुहोस् त, अब सुनौ दुर्गा देवीको कण्ठमा यो गीतको बोल छ, नौलो नौलो माया नौलो